0: رہی ہیں جن سے 26 اگست سے رابطہ منقطع ہے اور خدشہ ہے کہ ان میں سے بہت سے افراد سرنگوں کے اندر پھنسے ہوئے ہیں۔ لیونل میسی نے کل بین الاقوامی فٹ بال سے اپنی ریٹائرمنٹ کا اعلان کر دیا، اس کے ساتھ ہی ارجنٹینا کے لیے ان کا 20 سالہ کیریئر اختتام پذیر ہوا۔ ان کے کیریئر میں ورلڈ کپ کی جیت، 2 مرتبہ کوپا امریکہ کا خطاب اور اپنے ملک کے لیے ریکارڈ 207 میچ شامل ہیں۔ میسی نے کہا کہ ریٹائرمنٹ کا فیصلہ ورلڈ کپ کے فائنل میں اسپین سے شکست کے بعد سے ان کے ذہن میں تھا، لیکن والد کی وفات نے انہیں مزید یقین دلایا کہ اب الگ ہونے کا وقت آ گیا ہے۔ 39 سالہ میسی نے اپنے انسٹاگرام اکاؤنٹ پر جاری ایک بیان میں اس فیصلے کا اعلان کرتے ہوئے تصدیق کی کہ فٹ بال کی تاریخ کے سب سے مشہور بین الاقوامی کیریئرز میں سے ایک کے بعد اب وہ ارجنٹینا کی جرسی نہیں پہنیں گے۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے بشکیک میں روس کے صدر ولادیمیر پوتین سے بات چیت کی۔ اس دوران تجارت، توانائی اور دفاعی امور پر توجہ مرکوز کی گئی۔ وزیراعظم نے کہا کہ بھارت یوکرین میں جنگ کے خاتمے کی ہر کوشش کی حمایت کرتا ہے۔ وزیراعظم مودی نے ایران کے صدر مسعود پیزشکیان کے ساتھ میٹنگ کے دوران جہاز رانی کی آزادی اور شہریوں کی حفاظت پر زور دیا۔ وزیراعظم نے کرگز جمہوریہ اور آرمینیائی رہنماؤں سے بھی ملاقات کی۔ وزیراعظم آج ایس سی او سمٹ سے خطاب کریں گے۔ بھارت کی مجموعی گھریلو پیداوار جی ڈی پی عالمی اتھل پتھل کے باوجود رواں مالی سال کی پہلی سہ ماہی میں 7.8% تک پہنچ گئی۔ بہار اور جھارکھنڈ طویل عرصے سے چلے آ رہے تنازع کا تصفیہ کرتے ہوئے سون ندی کے پانی کی تقسیم سے متعلق معاہدے پر پہنچ گئے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
1: 71 کلو ہرٹس موبائل ایپ نیوز آن آئی آر اور ڈی ڈی فری ڈش پر یہ آکاشوانی کی اردو سروس ہے۔ سامعین، سب کا ایک بجے چاہتا ہے۔ یہاں ہماری آج کی تیسری اور آخری مجلس کی نشریات میں اختتام پذیر ہوتی ہیں۔ صبح میں 9:30 پر اپنی پہلی مجلس کی نشریات کے ساتھ ہم بغیر خدمت ہوں گے۔ تب تک کے لیے ہمیں اجازت دیجیے۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं भवतारिणी। प्रधानमंत्री नरेंद्र मोदी ने किर्गिस्तान की राजधानी बिश्केक में वर्ल्ड नोमेड गेम्स के उद्घाटन समारोह में हिस्सा लिया। प्रधानमंत्री मोदी शंघाई सहयोग संगठन शिखर सम्मेलन में भाग लेने के लिए किर्गिस्तान में हैं। उन्होंने खेलों में हिस्सा ले रहे भारतीय दल से मुलाकात की और उन्हें शुभकामनाएं दी। वर्ल्ड नोमेड गेम्स का 6वां संस्करण 31 अगस्त से 6 सितंबर तक आयोजित किया जा रहा है। इसमें 100 से अधिक देशों के खिलाड़ी हिस्सा ले रहे हैं। भारत का 87 सदस्य दल इन खेलों में हिस्सा ले रहा है। उद्घाटन समारोह में रूस के राष्ट्रपति व्लादिमीर पुतिन, ईरान के राष्ट्रपति मसूद पिजिश्किन समेत एससीओ के कई नेता भाग ले रहे हैं। इससे पहले प्रधानमंत्री मोदी ने शंघाई सहयोग संगठन शिखर सम्मेलन से अलग रूस, ईरान, किर्गिस्तान और आर्मेनिया के नेताओं के साथ द्विपक्षीय बैठकें की। प्रधानमंत्री मोदी आज एससीओ के 26वें शिखर सम्मेलन को संबोधित करेंगे। प्रधानमंत्री नरेंद्र मोदी ने बिश्केक में रूस के राष्ट्रपति व्लादिमीर पुतिन से बातचीत की। इस दौरान द्विपक्षीय सहयोग के प्रमुख क्षेत्रों, व्यापार और निवेश, ऊर्जा और रक्षा पर ध्यान केंद्रित किया गया। प्रधानमंत्री ने कहा है कि राष्ट्रीय हित को सर्वोच्च प्राथमिकता देते हुए आगे बढ़ना दोनों देशों का साझा दृष्टिकोण रहा है और भविष्य में भी यही दोनों देशों का मार्गदर्शक सिद्धांत रहेगा।
3: दोनों देशों के लोगों की भलाई के लिए हम मिलकर के काम कर रहे हैं। राष्ट्रहित को सर्वोपरि रखते हुए आगे बढ़ना, यही हम दोनों की सोच रही है और आगे भी यही हमारा मूल मंत्र होगा।
2: श्री मोदी ने कहा कि दोनों देशों ने यूक्रेन के मुद्दे पर लगातार चर्चा की है। उन्होंने कहा कि भारत शांति के सभी प्रयासों का समर्थन करता है और करता रहेगा।
3: यूक्रेन के विषय पर हम हमेशा चर्चा करते रहे हैं। भारत शांति के सभी प्रयासों का समर्थन करता है और